0: आदिल शॉपिंग सेंटर मंजीवाला चौक, हाफिज इद्रीस कॉस्मेटिक सेंटर लकी मरवत, मोहम्मद दीन शॉपिंग सेंटर करीम खान मार्केट गजनी खेल, नादिर कराची समोसे एंड कॉस्मेटिक सेंटर पक्का बचक गौरी वाला बनु, साबिर शॉपिंग सेंटर माल मंडी बनु, द बनु वाला मरगिरी शाह बिल्कुल द एड्रेस जान सारा कई छे साबिर शॉपिंग सेंटर माल मंडी बनु के प्रोडक्ट जमूंगा अवेलेबल दी। बाईस ग्रेट शॉपिंग सेंटर उमर दीन प्लाजा करक, आरजे रहमानुल्ला मोमंद शॉपिंग सेंटर उमर दीन प्लाजा करक, आजान शॉपिंग सेंटर बिल मुकाबिल नूरालम मेडिकल स्टोर तख्ती नुसरती, अरूसा शॉपिंग सेंटर अंबीरी कले करक, मौलाना अब्दुल खालिक टेलर एंड कॉस्मेटिक सेंटर खैबर प्लाजा दुकान नंबर 4 पमंगल मेले के मौलाना अब्दुल खालिक सरा जमुन टोल प्रोडक्ट अवेलेबल दी। अब्दुलरहमान कॉस्मेटिक सेंटर कमर्शियल प्लाजा करक, अली कॉस्मेटिक्स एंड गारमेंट्स मलक मुसाहिब गुल मार्केट मीठा खेल, आफ्ताब कॉस्मेटिक्स एंड गारमेंट्स मलक मुसाहिब गुल मीठा खेल, और फैंसी कॉस्मेटिक्स मीठा खेल, दुबई कॉस्मेटिक्स मीठा खेल, जवाद कॉस्मेटिक सेंटर साबिराबाद, अलकेसर सुपर स्टोर मेन न्याजी स्टाफ कलवाट, इब्राहिम बैटरी एंड सोलर सिस्टम डबरा टांक, फरीदुल्ला जनरल स्टोर एंड गारमेंट्स और रफीउल्ला कराकरी एंड जनरल स्टोर दगा बिलाल मार्केट के बनू रोड बाने पटांग खत्म नबूवत चौक केदा दुकान बाकेदा दी सरा धुआन रुनु सरा जमुंगा टोल प्रोडक्ट अवेलेबल दी। दिन इलावा मुलाजी काका खेलो के चिजमा आवाज सोकोरी द गर्ल्स स्कूल तब बिल्कुल मखामख द हाजी लतीफुल्ला पकोर से जमुंगा टोल प्रोडक्ट अवेलेबल दी। दिन इलावा पा डबरा चेवस मार्केट के द शमसी हाफिज शमसी सर जमुंगा टोल प्रोडक्ट अवेलेबल दी। शाजेब एंड मंसूर कॉस्मेटिक सेंटर द मंसूर बाई सरा पल्लाची रहमान मार्केट मिरली बाजार के जमुंगा प्रोडक्ट अवेलेबल दी। ददीन इलावा जमील खान गला मंडी एंड कॉस्मेटिक सेंटर द हाजी जुबैर मरहूम मार्केट लंडीवा के द जमील खान भाई सरा जमुंगा टोल प्रोडक्ट अवेलेबल दी। ददीन इलावा द जमील खान भाई पकोर के हाँ जमुंगा प्रोडक्ट अवेलेबल दी। चाइल्ड गिफ्ट सेंटर डुमेल बाजार के द सदफ भाई सरा आओ आमिर स्वीट एंड बेकर्स बका खेलो के द नसीम भाई सरा जमुंगा प्रोडक्ट अवेलेबल दी। जानजेब गली बनू के हक नवाज ट्रेडर्स द हाफिज हाफिज सेब सरा जमुंग प्रोडक्ट अवेलेबल दी। दिन इलावा हाफिज इद्रीस कॉस्मेटिक सेंटर अब्दुल खालिक फकीरानू मार्केट मेन लकी बाजार की जमुंग प्रोडक्ट अवेलेबल दी। डी आई खान के चिजमुंगा आवाज सो पोरी जमा इज्जत बंदो नो आगे के पर डी आई खान के जमुंगा टोल प्रोडक्ट अवेलेबल दी। शेख यूसफ अड्डा के चिजमुंगा आवाज पर डी आई खान के सोक हम वरी भाई आगे सरा दी सीधे जमुंगा द प्रोडक्ट अवेलेबल दी। दिन इलावा आर जे रेहान खटक लेस एंड कॉस्मेटिक सेंटर पदी की जमुंगा टोल प्रोडक्ट अवेलेबल दी जमा इज्जत मंदो तासु हम चिदे तरला सकोले शही जानत प्रोडक्ट रोड़े शही हाओ इस्तेमाल के रावड़े जमा इज्जत मंदो फायदा बदर कवी तरुसा पूरी चिच्चा हम इस्तेमाल करी दे अल्हम्दुलिल्लाह सुम्मा अल्हम्दुलिल्लाह आगी ते चिदे बाकेदा फायदा वर करी दा आओ आगी जमा इज्जत मंदो इस्तेमाल करी दी जमुंगा टोल प्रोडक्ट आओ चिचा चा इस्तेमाल करी दी आगे ते मुतमईन दी जमा इज्जत मंदो असल शीज जमुंगा द प्रोडक्ट इत्मीनान दे आओ द सिफात कॉस्मेटिक्स चिसाना प्रोडक्ट दी आगा बा कला हम दाना द चिबई यो काल द वकाल बदा खवी इंशाल्लाहुल अजीज चितर सो अल्लाह रब्बुल इज्जत दे कपनी तवजूद वर करे आओ द कपनी तरसो पोरे दा आओ प्रोडक्ट की दी जमा इज्जत मंदो नो इंशाल्लाहुल अजीज तासु तब फायदा दर कवी स्तासु ची दे द जुमला मसाइलो की बे इंशाल्लाह कार कवी आगा मसाइल ची अगस्ता सु द बदन धन नवी आओ कबहर वी नो इंशाल्लाहुल अजीज स्तासु द खुला सरा सरा ستاسو د صحت ضامن کمپنی چې دی هغه صفات کمپنی نه زما عزتمندو او مکمل 100% ریزلټ دی او الله رب العزت چې دی په ډیر لږ وخت کې دغه پہچان الله رب العزت صفات کا تور کو او دا هغه غټه وجه زما عزتمندو رښتیا وینه ده او کومه خبره چې تاسو په زمونږ پروګرامونو کې مونږ نه ووري دي هغه ټول په ټوله بلکې د هغې نه زیات هم د هغې نه زیات ریزلټ او زیات فایده زمونږ اوریدونکو ته دغه پروډکټ ورکا په تیر په خاص قربانی زمونږ سپری زمونږ هربلایل زمونږ بیوټی کریم او بلیچ زمای عزتمندو په دې وخت کې بهترین ریزلټ ورکوي او استعمالی شرط او د استعمال نه بعد بالکل چې چام استعمال کړي او اماغ شانتی فائدے ورته نه ورکړي بلکې دا هغې نه بهتره نه ورکړي نو د ده گیلہ هم پزے دا د سوال هم پزے دے خو کئی استعمال کری وی او اسینا نو عزت مندو استعمال سرے بالکل فائدہ وی نو اللہ دی او کی چی مونگا تاسو چی دے د دغا فائدو سرا سرا چی دے یو بلتا هم فائدہ ورکو چیر چا پیرا پا گاون کی د خپل غریب مرگرو د گاونډي خیال ساتو خصوصا خپل رونه خویندې چې کمزوري وي د هغې خیال ساتو د خپل رور سره خپل خور سره خیر ښېګړې باندې زما عزتمندو دوه اجرونه میلاویږي یو د صله رحمۍ او بل د صدقې هاجي نو د ټولو نه اول د خپل رور خور چې دی خیال ساتو چې بهی هغې په څه حال کې دي اجازت به غواړم صفات کاسمیټکس پاکستان السلام علیکم ورحمۃ اللہ وبرکاتہ
1: سوک میں نیاز بنا

0: आपका अपना रेडियो रेडियो में 88.4 नेटवर्क
1: Zamzam hair shampoo and Zamzam hair oil. Zamzam hair oil. The Vikhtano Kulakri Yo Padwa or Vikhtano Lawar Kavi Yo Kudrati Chamak. Chamak. Aya Stasuk Vikhtano Kihushkida, Vikhtanmo Gurzigi, Vikhtanmo Vadanakavi, Yamo Vikhtan Matigi, Zamzam hair shampoo and Zamzam hair oil. Hom Stasu the Faradi. کوم چې ستاسو د ویښتو خشکی خارخ په مکمل توګه ختم بی نو بالکل جی هم اوس ځان له انتخاب وکئ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل چې هایست مو یو فدوشی نو د ملاویدو پته یاد ساتئ فرانټیر فرنیچر چارفای نایلون مارت مد مقابل گلی گلابی پم ٹانگ سٹی رابطہ نمبر 0343-912-1745
2: तो के रंग अमन के सम अमन रेडियो 88.4 नेटवर्क
3: दिल से जो निकलती है दिलों तक जो जाती है मालूमात को जगाती है दुनिया का हाल बताती है ये वो आवाज है जो आपके शहर में आपको अपनों से मिलाती है ये आवाज है जो अमन की है ये वो पैगाम है जो अमन है रेडियो अमन 88.4 अमन का पैगाम

0: जी सर, तेरी गाना से ज्यादा पश्तो वाला गाना अच्छा प्ले का है।
1: पश्तो वाला गाना कम आया था प्ले को?
0: रा वाला और मड़ा वाला।
1: मड़ा वाला को बहुत मुश्किल है, एक नोर चेरे माता वेला से जता बेदारी।
0: बस सदालम वाला मसूद, सदालम मसूद तेरा प्ले का भी है।
1: सदालम मसूद हाँ सही था जी, चेक कौन
0: सही रहो के अल्लाह से
1: रड़े रमनना बरकी साहब हन सारे नाल अदन के सैद आलम मसूद दज रहे गाना साले वास्ते प्ले करो 09638511488। अस्सलाम वालेकुम।
0: अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम कटी खेल खान
0: रंग से जूसी चाबो
1: ता या खमुश दा से पेजन लका खपल जमन वाल
0: यकीनी खबर दा जो चु कुमा दा दे ततोरा आदे अबाखेलो पमंज ग्रोना ता सर पोलेन माले हो।
1: माशाल्लाह माशाल्लाह माशाल्लाह।
0: हां मुराले क्रिकेट तरह गली वा बाखेला तो तोरा था।
1: अच्छा माशाल्लाह क्रिकेट कवे था सो?
0: हां हां क्रिकेट टीम सर बकेदर अगला है जो को सवली को कप्तान हो उस कोच जोड़ से कोच।
1: अच्छा अच्छा माशाल्लाह माशाल्लाह। ब्याखो मुज बंद ता ते शेख उड़ लिया न दी यारा
0: यारा हो जात दे चता मन बे खरू कना वले बे न खरू दा खुश खबर दा के गुलाब जामन दे खुशी करे गुले दे खुशी।
1: अच्छा चदंग ता सो अगो वाई कना زڑا وای اغه شب اخرو
0: اخرو ماشا مې د بیر کو زتا بيدار یو
1: اخرو باندې تر باندې مبارکي شه ها
0: دا خو به تا خوشي کړم
1: ان شاء الله خامہ خاج کله برابر ریجو کنه زتا تر باندې اخرو
0: اچھا قدر من تیز ما به بنه مطلع ره ما در سو بنا لا بر زما ما در سو لا به سب صاحب کوي شي از در سو
1: خامہ خبر اجو ان شاء الله خامہ خبر اجو
0: یو به ما تر ار جی ایو وزه یو چې کوم یو مدار وسته
1: تابیدار جی تابیدار ہیں تابیدار ہیں
0: اچھا نور زندگی سالا
1: الحمدللہ زبا دیر خوشحال ہیں تاسو راجو ماتا
0: یار تا یقینی منا غیب یا مختی سے دار لو غ شو دے ما زیگر مل رجوڑ کے آ من روا دے کہ ہری یا ما شام ما زیگر مان چھی کی
1: یار خو ماتا ہاں یا دیر خوش دیر مزیدار ہے اجوید ہوٹل والے
0: قدر تو ہے دیر مزیدار ہے دیر ہے کہ دار ہوئے
1: لشکی اگے کنا گھوڑے پچھے بھی دیر خوندے اکڑلے
0: جی ہیلو جی جی اللہ دے بس کما دا چارو برکات تو اتے مطلب روز نماز تو روز تے سلام علیکم
1: وعلیکم السلام خوشحال ہو سی

0: You are listening to Radio Amat Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
1: Your music, your request.
2: This is radio station. Radio Aman.
3: It's 9 o'clock. Hourly time check is brought to you by Radio Aman. Jhan Rang Aman.
4: क्या आप बालों के गिरने, खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें, क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू आपके बालों की मुकम्मल हिफाजत के लिए। कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाएं, बालों को दे कुदरती चमक और नरमी, खुश्की और हेयर फॉल में मददगार। डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजायत फराहम करें, जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है। सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत, घने और सेहतमंद बाल। अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर। आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू, क्योंकि खूबसूरत बाल आपकी पहचान है। तो पता याद रखिए, हमजा जनरल स्टोर, न्यू बनारसी होटल, टांग सिटी। मोबाइल नंबर 0344-9363-780। व्हाट्सएप नंबर 0342-26-48-435।
5: ما آئل استعمال کل مالا دیر زیاد خیستہ ریزلٹ رکھو ما دنیا تیل آئل استعمال کری مالا ہی سم ریزلٹ نہ ہو رہا کرے جما کل آئل استعمال کل رامے اڑال پسور لز دکانو کے زما خپل تپو سوکڑو لاڑم شاپنگ لا چھ کلا می بای دیر تاری شو اگے نہ کن می دز خپل اگس لاڑم مال آئل ملاو چھن ز دیر زیاد زن متفہن ایم زما دیر زیاد اخت خراب تھی اگنا بعد زما لا دیر زیاد خراب ہو جو مالا پریشن ڈاکٹران لکلیو کل ما آئل استعمال کل اغام سہار او مہام ملش کرو انشاءاللہ اللہ تعالی اغام مالا اصلا دیر زیادہ شفا رکھا زما کزن مخ دیر زیادہ خراب ہو اغا دیر زیادہ من سبا لکریم نا مطمئن اللہ اتبار پر از زمان گوادد اغی ہوئل پی زبا سنگ اختی غیستا شم ایش مزبیتی کریم یزان لراؤدل پا بارا دین دس دین کے دیلا غیستا لزرد ورکرو

0: It's 10 o'clock.
1: It's 10 o'clock.
0: Hourly Time Check is brought to you by Radio Aman. Jhan Rang Aman. You are listening to Radio Aman Network.
2: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
3: السلام علیکم زیو حدیجہ تنہا احساس مٹے صحابہ بارود پیشاور نہ سما با میدا ہر وقت خراب وا او ہر وقت بھئی چلن کا وہ بد ہضمی وا نما دی رو ڈاکٹرانو نا علاج اوکڑو ہو ما تئی ہی کس ما فرق نہ شو ملا گلا اکرام مامو اشما کپنے کے اشما ایک ویسٹ شربت لانچ کرو نو ما ہم زان دا پارا اشما ایک ویسٹ روڑو ماشاءاللہ دا یوسو اورزو استعمال سرا زما میدا بالکل ٹھیک شوا نہ چلنشتا نہ بد ہضمی زما آواز سو کوم پکم کم ریڈیو او زٹو لسنا تدا پیغام بار کوم کستا سو تا یستا سو کور کی چاہتا ہم دا می دی س قسم مسئلہ وی نو یوزل ضرور اشما ایکو ایسڈ شربت استعمال کئی
2: Your music, your request.
4: This is radio station. रेडियो अमन
5: क्या आप बालों के गिरने खुश्की और कमजोर बालों से परेशान हैं अब फिक्र छोड़ दें क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू आपके बालों की मुकम्मल हिफाजत के लिए कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाए बालों को दे कुदरती चमक और नरमी खुश्की और हेयर फॉल में मददगार डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजायत फराहम करें जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत घने और सेहतमंद बाल अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू क्योंकि खूबसूरत बाल आपकी पहचान है तो पता याद रखिए हमजा जनरल स्टोर न्यू बरसियोटल टांग सिटी मोबाइल नंबर 0344-9363-780 व्हाट्सएप नंबर 0342-26-48-435
0: Welcome to Radio Aman 88.4.